यो आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। आज समग्र विश्वमा 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। स्वदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान पश्चिम बङ्गालको कोलकाताको रेड रोडमा आयोजित 12 अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय कार्यक्रममा भाग लिनुभयो। यस अवसरमा श्री मोदीले वर्षको सबैभन्दा लामो दिन जुन 21 योगको लागि सबैभन्दा ठूलो सामूहिक

उत्सव बनेको बताउनुभयो। उहाँले भन्नुभयो कि यो केवल शारीरिक व्यायाम मात्र होइन अपितु मानव उद्यमको अभिव्यक्ति पनि हो। प्रधानमन्त्रीको भनाइमा हाम्रो लक्ष्य 40 वर्षको उमेरमा 20 वर्षको जत्तिकै लचिलो र 50 वर्षको उमेरमा 30 वर्षको भन्दा बढी जीवन्त हुनुपर्छ। योगाभ्यासले सन्तुलित जीवन बिताउन र मानसिक स्वास्थ्य मार्फत शारीरिक कल्याणको मार्ग अन्वेषण गर्न मद्दत गर्दछ, उहाँले भन्नुभयो। यता योग दिवसको अवसरमा आज बिहान गुवाहाटीको ब्रह्मपुत्र रिभर फ्रन्ट पार्कमा आयोजित केन्द्रीय समारोहमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, स्वास्थ्य मन्त्री अशोक सिंहल र

मदत गर्दछ। उहाँले भन्नुभयो, यता योग दिवसको अवसरमा आज बिहान गुवाहाटीको ब्रह्मपुत्र रिभर फ्रन्ट पार्कमा आयोजित केन्द्रीय समारोहमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, स्वास्थ्य मन्त्री अशोक सिंघल र पर्यटन मन्त्री अजन्ता नेउगले भाग लिनुभयो। कार्यक्रममा केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमण प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसको साथै राज्यका 23,000 भन्दा बढी गाउँहरूमा पनि आज योग कार्यक्रमहरू आयोजना गरिएको थियो। भोलिदेखि शक्तिपीठ कामाख्या मन्दिरमा अम्बुवासी मेला सुरु हुनेछ। मन्दिर प्रशासनले भोलि राति 9:08:42 अम्बुवासीको प्रवृत्ति हुने बताएको छ। प्रवृत्ति हुने तुरन्तै कामाख्या मन्दिरका ढोकाहरू आउँदो 25 जुनसम्म भक्तहरूको लागि बन्द गरिनेछ। 26 जुनको बिहान अम्बुवासी समाप्त भएपछि मन्दिर भक्तजनहरूको लागि पुनः खोलिनेछ। अम्बुवासी मेलाको समयमा स्वदेश तथा विदेशबाट पूर्वको झैँ भक्तजनहरूको समागम हुने आशा मन्दिर प्रशासनले गरेको छ। केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले बाह्य सहायता प्राप्त परियोजनाहरूले उत्तर पूर्वको विकासमा रूपान्तरकारी भूमिका खेलेको बताउनुभयो। हिजो मेघालयमा जुवाई नर्तियाङ कडियप खाण्डुली सडक परियोजनाको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्रीले बाह्य सहायता प्राप्त परियोजनाहरू अन्तर्गतको लगभग 90% ऋण केन्द्र सरकारले चुक्ता गर्ने र राज्य सरकारहरूले नाममात्र खर्च वहन गर्नुपर्ने बताउनुभयो। यस परियोजनाहरूबाट उत्तर पूर्वी राज्यहरूले लाभ उठाएको उल्लेख गर्दै श्रीमती सीतारमणले भन्नुभयो कि केन्द्र सरकारले यस योजना अन्तर्गतको समग्र परियोजना लागतको लगभग 75% रकम वहन गरिसकेको छ। चिकित्सा शास्त्र स्नातक प्रवेश परीक्षा नीट युजी 2026 आज फेरि सुरु भएको छ। यो परीक्षा देशभरका 551 सहर र विदेशका 14 सहरमा आयोजन गरिएको छ, जसमा 22,79,000 परीक्षार्थीले अवतीर्ण भएका छन्। उल्लेख छ कि राष्ट्रिय परीक्षण संस्थाले हिजो देशभर जेमआर, सीसीटीभी र बायोमेट्रिक प्रणालीको प्रभावकारिता परीक्षण गर्न मोकड्रिल अभ्यास गरेको थियो। यता राष्ट्रिय परीक्षा परिषदले निष्पक्ष, पारदर्शी र सही तरिकाले परीक्षा सञ्चालन गर्न पूर्ण प्रयास गरेको छ। केन्द्र सरकारका अनुसार प्रश्नपत्र र उत्तर पुस्तिकाहरू सुरक्षित गर्न अर्धसैनिक बलहरू तैनात गरिएको छ। साथै सामाजिक सञ्जालका गतिविधिहरूको निगरानी गर्न उच्च स्तरीय अनुगमन समिति गठन गरिएको छ। युरोपेली संघले आधिकारिक रूपमा असम भ्रमणमा लगाइएको प्रतिबन्ध हटाएको छ, जसले राज्यको पर्यटन क्षेत्रको लागि खुसीको खबर ल्याएको छ। मुख्यमन्त्रीले हिजो सामाजिक सञ्जालमा यो घोषणा गर्नुभयो। मुख्यमन्त्रीले युरोपेली संघका राजदूत हार्वे डेल्फिनले राज्यका मुख्य सचिवलाई यस निर्णयको बारेमा जानकारी गराएको बताउनुभयो। यो निर्णयले अबदेखि 27 युरोपेली संघका देशका नागरिकहरूलाई असम भ्रमण गर्न अनुमति दिनेछ। यद्यपि यो सुविधा सराइदेऊ, तिनसुकिया र शिवसागर जिल्लामा लागू हुने छैन, जहाँ सशस्त्र बलको विशेष अधिकार ऐन लागू छ। हाईस्कूल शिक्षान्त कम्पार्टमेन्टल परीक्षा 2026को नतिजा भोलि बिहान 11 बजे घोषणा गरिनेछ। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले हिजो सामाजिक सञ्जालमा यो घोषणा गर्दै सबै परीक्षार्थीहरूलाई शुभकामना दिनुभयो। परीक्षार्थीहरूले असम राज्य विद्यालय शिक्षा परिषदको आधिकारिक वेबसाइटबाट कम्पार्टमेन्टल परीक्षाको नतिजा प्राप्त गर्न सक्नेछन्। खेल समाचार। आज क्यानाडाको टोरन्टोमा खेलिएको विश्वकप फुटबल प्रतियोगिताको एउटा खेलमा जर्मनीले आइभरी कोस्टालाई 2-1 पराजित गरी नकआउट चरणमा प्रवेश गरेको छ। जर्मनीका लागि डेनिल इन्डावेले 2 गोल गरे। अर्कातिर इक्वेडोर र कुरासाओको बीच खेलिएको खेल बिना गोलले बराबरीमा समाप्त भयो। यसैबीच शनिबार राति हस्टनमा खेलिएको समूह एफको एउटा खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 पराजित गर्यो भने अर्को खेलमा ब्राजिलले हाइटीलाई 3-0 पराजित गर्यो। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। मेडियम एपको 411.5 मिटर तदन सर 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट आज असार महिनाको 7 गते आइतबार औ शुक्ल पक्षको षष्ठी तिथि हो र समय यस बेला अपराह्नको 3:21:23 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ घोषका चयनित गीतका कोसेली। साथै आज हामी यस कार्यक्रमको बीचमा कुरा गर्नेछौँ अन्तर्राष्ट्रिय योग दिवस सन्दर्भमा। तर आउनुहोस् पहिले सुनौँ कार्यक्रमको यो पहिलो गीत नरबहादुर दर्जीको कण्ठमा।

श्रोताबिन, आज अन्तर्राष्ट्रिय योग दिवस हो। अन्तर्राष्ट्रिय योग दिवस सन् 2015 सुरु भएको थियो। त्यसबेलादेखि यो संयुक्त राष्ट्रसँग अधिकृत वार्षिक कार्यक्रमबाट विश्वको सबैभन्दा ठूलो सहभागितामूलक कल्याण आन्दोलनहरूमध्ये एकमा परिणत भएको छ, जसले साझा योग अभ्यास मार्फत विविध देश, संस्कृति र समुदायका लाखौँ मानिसहरूलाई एकताबद्ध गर्दछ। अन्तर्राष्ट्रिय योग दिवस 2026 को विषयवस्तु स्वस्थ आयुका लागि योग रहेको छ। यो संस्करणले राष्ट्रव्यापी सहभागिता, नवीन पहलहरू र वर्षभरि हुने कार्यक्रमहरू मार्फत निवारक स्वास्थ्य सेवा र सक्रिय जीवनलाई प्रवर्तन गरेर अन्तर्राष्ट्रिय योग दिवसको यात्रालाई निरन्तरता दिन्छ। योग संसारको सबैभन्दा पुरानो ज्ञान परम्परामध्ये एक हो। यसको जरा सिन्धु सरस्वती सभ्यतासम्म पाइन्छ। संस्कृत शब्द योगको अर्थ जोड्नु वा एकताबद्ध गर्नु हो। यसरी यो शरीर र मनको मिलनको प्रतीक हो। योग अभ्यासहरूको उल्लेख वेद, उपनिषद, बौद्ध र जैन परम्पराका साथै महाभारत र रामायणमा पनि पाइन्छ। योग परम्परालाई महर्षि पतञ्जलिले योग सूत्रहरू मार्फत व्यवस्थित गरेका थिए। यसरी उहाँले योगको दार्शनिक र व्यवहारिक संरचनाको जग बसाल्नुभयो। ऋषि र योग गुरुहरूले शताब्दीदेखि योग ज्ञानलाई संरक्षित र समृद्ध गर्दै आएका छन्, जसले गर्दा योग अहिले विश्वभरि फैलिएको छ। अन्तर्राष्ट्रिय योग दिवस सन्दर्भमा कुरा आज हामी जारी राख्नेछौँ, तर समय भएको छ घोषक चयनित गीतका। अर्को एउटा गीत आउन सुनौँ, रीता उपाध्यायको कण्ठमा।